0: मौजूद सामीन, दीन इस्लाम हमें मोहब्बत, इखलास, सब्र, शुक्र और नेकी की तालीमात देता है। उलमाए कराम के इस्लाही बयानात हमारे दिलों में दीन की मोहब्बत पैदा करते हैं और हमें अपनी ज़िंदगियों को इस्लामी तालीमात के मुताबिक गुजारने की तरगीब देते हैं। इल्मे दीन से दिलों में रोशनी आती है, इल्मे दीन से दिलों में रोशनी आती है, नेक सोहबत से ज़िंदगी संवर जाती है, नेक सोहबत से ज़िंदगी संवर जाती है। तो आइए समात फरमाइए हज़रत मौलाना मुफ्ती मोहम्मद गुफरान रज़ा क़ादरी साहब की ज़ुबानी एक बयान।
1: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वल आक़िबतु लिल मुत्तकीन वस्सलातु वस्सलामु अला सय्यदिल अंबिया वल मुरसलीन वल आलिही व असहाबिही अजमईन। अम्मा बादु, फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। क़ालल्लाहु तबारक व तआला फिल क़ुरआनिल अज़ीम वल फ़ुरक़ानिल हमीद, وَإِنْ خِفْتُمْ شِقَاقَ بَيْنِهِمَا فَابْعَثُوا حَكَمًا مِنْ أَهْلِهِ وَحَكَمًا مِنْ أَهْلِهَا إِنْ يُرِيدَا إِصْلَاحًا يُوَفِّقِ اللَّهُ بَيْنَهُمَا۔ آمَنْتُ بِاللَّهِ صَدَقَ اللَّهُ مَوْلَانَا الْعَظِيمُ وَصَدَقَ رَسُولُهُ النَّبِيُّ الْأَمِينُ الْمَتِينُ الْكَرِيمُ وَنَحْنُ عَلَى ذَلِكَ لَمِنَ الشَّاهِدِينَ وَالشَّاكِرِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ۔ وقال الله تبارك وتعالى في شان عظمة حبيبه الكريم، إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما۔ اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وبارك وسلم، صلوا عليه صلاة وسلاما عليك يا سيدي يا حبيبي يا رسول الله صلى الله تعالى عليه وسلم۔ ہم نے پچھلے بیان میں طلاق کے متعلق کچھ باتیں عرض کی تھی بہت مختصر انداز میں، ہم اسی عنوان کو آگے کنٹینیو کر کے اس کے مسائل سمجھانے کی اور اس کی جو تباہیاں معاشرے میں ہیں اس کی طرف اشارہ کرنے کی کوشش کریں گے۔ اللہ تبارک و تعالی نے